0: गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कयो वने तो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे जी खारिश फट फुरड़ियो बारन में कद जो न वधण मर्दन ऐं औरतुन में वज़न जो न वधण उन्हनि सभिनी बीमारियुनि जो कामयाब इलाज कयो वञे थो राब्ते लाइ 0301-9196-8151
1: आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश ऐं रंग वगैरह बाजार खां बारिया दस्तियाब आहिनि
1: हाणे ई अचो मेहरान आयरन स्टोर नज़्द बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
2: राब्ते लाइ प्रोप्राइटर गुलाम नबी मुगल 0300-320-4372 ऐं 0242460100
3: السلام علیکم ادا
4: وعلیکم السلام ادا چھو پریشان آئیں
3: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
4: ادا دکان جی مشوری کرائی تھئی
3: نہ ادا
1: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نہ تھی چوی
3: مجھے دکان جی بے ڈرندی
4: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے
3: ادا جلدی کر مکھے بونجی ایڈریس تبودا
1: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور
4: رابطے لائے حاکم علی جسکانی
5: 0301-399-2836
6: محراب پور کے ہو تو آواز بھی محراب پور کی ہے سنتے رہو جی ایف ایم 94

0: ویلکم ٹو آر لسنرز جی مہرا پر ایف ایم 94 کمرشل بریک ہم بعد ایک دفعہ بیہر سبنی تجنن کے بھلی کار پروگرام صحت جی گال جی مہرا پر ایف ایم 94 جو ہی آواز سوان جی سماعت انہیں پہنچے پیو اسان جی سٹوڈیو میں موجود سن جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جی کی مختلف بیمارن بابت جان دے رہا آہن تو اسان جی پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-96-8051 پروگرام میں کچھ ویوز ہوں وہ بھی شامل کرنا ہلنداسی پروفیسر ڈاکٹر منظور حسین محمد صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ جی مختلف بیماری بابت جان دے رہا ہیں لائیو کال جو نمبر 0301-96-8051 اواں کے بدھائی ہلوں ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 خاص شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہرا پور میں مریضن جو علاج کندا آہن ایک دوست ہے جے صحت یاب تھی ونن تھا اوے کلینک تے اچا ایندا ہن یا اکثر کرے پروگرام نے مانو کال کرے چوندا ہن سائیں اسیں میڈیسن وٹھی اسیں ڈاکٹر صاحب کھاں ڈاڈو اساں کے شفا ملی یا اسیں صحت یاب تھی ویا ہوں ائی ہانے الحمدللہ ٹھیک ہوں ڈاڑی خوشی تھیندی ہے اساں کے جڑے مریض صحت یاب تھی ونن تھا ایں ایک دوست کلینک تے آیو ائی ویوز دی ویو تے آں الحمدللہ اللہ تعالی جو حکم سان ٹھیک آیا او کافی جن دا علاج کرایو سو ان جا چو سبھی گجی کرے ویوز بٹھو تھا صاحب تمام بہترین ڈسو من 80% ایکڑو ادے کے رزلٹ ملیو ہے
1: جی سی بالکل
0: تو اڑا جے کے مریض ہیں بیچارہ الہی کافی ڈسو پریشان رہن تھا ہن ہی ادو بیچے بھی من 6 مہینہ مو نند رہی نہیں دی ظاہر ہے کہ ان کے ایڈی ساری وڈی بیماری جہرے جی اں اکثر اج کو فرسٹ ٹائم نہ تھیو ہے جو گمبڑ جا پیشنٹ تو لا الہ تھی جن وری تھا وٹایا جن اگ میں بھی ڈڑ ہیں ڈسو
1: جی سی بالکل اسا یہ گل نوٹ کرائیں دار نہیں ہیں ایکڑی گال
0: سو سکھر جے نگر وڈی اسپتال جو نالو کھیو
1: جی
0: سو اکثر کرے کہ مری اوتے ونن تھا او سندھی میں وری ایں چوندا ہیں ان میں نہ ہندو کی وری کوس گھر بھی چوندا ہیں ان کے پر سو منا اڑا ادارہ تا ہیں تے ڈاکٹر تے بیٹھا ہیں پر سو پراپر ان جو علاج منا کور تھن گھر جے پ पेशेंट बाकी शिफा देने वाली अल्लाह साईं जी ज़ात आए, मुमकिन है इं भी है।
1: बिल्कुल अस भी यही गल कह तो शिफा देण रब ताला जो कम है, यो जरूरी ना है तो कड़े भी डॉक्टर वटा शिफा मिले। आई जी कदम बो एक घणन मरीजन के गुमान हों तो भाई अवं तो टे महीना अस ट्रीटमेंट कंदी अस ठीक थी वी, लेकिन ऐसो अस यो चवन तो घट में घट टे महीना ट्रीटमेंट कराओ, पर ऐसो उन सिर्फ एक महीनों ट्रीटमेंट कराई तो उनके 80% फर्क यानी
0: रिजल्ट मिलो,
1: रिजल्ट मिलो। पर यो जरूरी न भी है, कंखे 4 महीना 5 महीना 6 महीना भी लगी वा, पर उनमां फ़ायदे जी उम्मीद हूंदी आहे। जेकी ॿियो इलाज आहे उन में सिर्फ़ फस्ट एड आहे या सिर्फ़ हिकिड़ो टेक आहे, हिन इलाज में टेक न आहे, फस्ट एड न आहे, ही प्रॉपर ट्रीटमेंट आहे, छाकाणि जो ही प्रॉपर हिकिड़ो मुकमल इलाजु आहे। महिरबानी।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेहरापुर एफ एम 94 जो ही आवाज़ तव्हांजे समाज में अचे पियो। 0301-91-8051 असांजो लाइव कॉल जो नंबर। सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह, डॉक्टर मंज़ूर हुसैन मेमण साहब असांजे स्टूडियो में मौजूदु आहिनि। 30 साल डॉक्टर साहब जो तजुर्बो आहे, जेको 30 साल तजुर्बो रखनि था डॉक्टर साहब। 1994-95 खां वठी करे डॉक्टर साहब हिन फील्ड में आहिनि, जो डॉक्टर साहब जी शुरूआति इस्लामाबाद खां वठी करे कराची, इस्लामाबाद ऐं हैदराबाद, इन खां अलावा मोरो थियो, नवाब शाह थियो। डॉक्टर साहब मुख़्तलिफ़ इलाइक़नि में रहियो आहे ऐं डॉक्टर साहब जी वॾे में वॾी ख़ासियत इहा आहे त हिकु जर्मन जेकी आहे उनजी फ्रेंचाइज़ आहे, जर्मन होम्योपैथी जे नाले सां जर्मनी जेको मुल्क़ आहे उन सां वाबस्तगी आहे। ॾिसो जेकी लोकल मेडिसिन आहे या हिकिड़ी फॉरेन जूं जेके मेडिसन आहिनि, जर्मनी जूं जेके दवाऊं आहिनि, ॿाहिरें मुल्क जूं जेके दवाऊं आहिनि, उन्हनि में इहो त ज़रूरु आहे, असीं इन ॻाल्हि खे हर माण्हू तस्लीम करे थो भई राति ॾींहं जो फ़र्क़ु आहे रिज़ल्ट जो। डॉक्टर साहिबु असुल में मेडिसिन में हिकिड़ो रिज़ल्ट आहे, मक़सदु इहो आहे त मेडिसिन में रिज़ल्ट आहे, प्रॉपर जेकॾहिं इलाजु थिए थो ऐं जर्मनी जूं दवाऊं आहिनि त अलाह ताला जे हुकुम सां उन्हनि में हिकिड़ी शिफ़ा अलाह सां रखी आहे, हिकिड़ो ज़रियो वञी बणिजे थो त अलाह सां उन्हनि खे शिफ़ा ॾिए थो। प्रोग्राम सिहत जी ॻाल्हि, तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था। 0301-91-8051 डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, कॾहिं बि अव्हांखे मायूस नाहे थियणो, हर बीमारी जो इलाजु मौजूदु आहे, जेको लाइलाज थी अचे थो। जीअं डॉक्टर साहिबु हिन अधे चयो त ईअं सम्झो त मूंखे गमट वारनि इहो करे छॾियो, लाइलाज करे छॾियो।
1: बिल्कुलु, जेको
0: लफ़्ज़ आहे जेके मूं ॿुधाए ॾिसो उन में इहो त उन्हनि ॼणा असांखे लाइलाज करे छॾियो। ऐं हमेशह चवंदो आहियां त कॾहिं बि मायूस नाहे थियणो, का बि बीमारी लाइलाज नाहे, उनजो इलाजु मौजूदु आहे। जर्मन होम्योपैथिक क्लिनिक डॉक्टर मंज़ूर हुसैन मेमण साहब वटि हलिया जो कॉलर लाइन ते मौजूदु आहे। डॉक्टर साहब तव्हांजे मौजूद खे अॻिते वधाईंदासीं, जारी साहिब रखंदासीं त कॉल पहिरियां वठूं था। अस्सलामु अलैकुम।
2: वालेकुम सलाम सर जी, छा हाल आहे? ख़ुशि
0: आहियां। वाहे अलहमदुलिल्लाह। साईं केरु पियो ॻाल्हाए? जी अदा खानवाण मां केरु पियो ॻाल्हाए?
2: अब्दुल रशीद गांगरो।
0: जी जी गांगरा साहब ठीकु आहियो, हुकुम कयो, छा पुछंदा डॉक्टर साहब खां?
2: नंढड़ो आहे असांजो 8 महीननि जो, उनखे बुखार नथो छॾे।
0: अच्छा, 8 महीननि जो बुखार, दवा घणो अर्सो थियो अथसि हिनखे?
2: हफ़्तो थी वियो अथसि, कंडियार में मलेरिया टेस्ट वेस्ट बि कराए, पर बुखार हुनखे।
0: सुभाणे ईअं कयो, असुल में शदीद गर्मी आहे, वजह इहा ई आहे, तव्हां ईअं कयो सुभाणे सुबुह जो 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिबु मौजूदु आहे, खानवाण मेहरापुर गॾु पियो आहे, हलिया अचोसि। ॾिस नंढड़ो आहे न, उनजे लाइ का बि तव्हांखे डॉक्टर साहिबु वधीक पाण ॿुधे थो, काई माना हिकिड़ी एडवाइस या का बि मेडिसिन या ट्रीटमेंट सजेस्ट न कंदो, छो इहो नंढे ॿार जी नाहे कबी, तंहिंजे करे बहितर आहे हिनखे खयूं, हलिया अचोसि। इनशाला अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी आहे, पाण ॿुधो था एफ एम ते ॿुधंदा आहियो, माण्हू अची करे पाण व्यूज़ ॾेई वेंदा आहिनि, ऐं वरी तव्हां बि ईअं ई ॿिए फोन करे चवंदो जो 2 ॾींहनि खां पोइ 3 ॾींहनि खां पोइ साईं मां भॼी भॼी बीठुमि पर मुंहिंजो नंढे बुखार न पियो छॾे, हाणे अलहमदुल्ला ठीकु थी वियो आहे।
2: असां
0: जी जी अच्छा पैरालाइज़ थी वियो आहे, ज़ारा वरी कंहिं ॿिए गर्भवती खे मोकिलियो, को भाउ हूंदो, को नंढड़ो हूंदो, को पुटु हूंदो, जेको हूंदो न, या पंहिंजा ॿारनि हूंदा फैमिली वारा, ज़ारा अमेरिका खणी ईंदी उनखे, नंढड़े खे 8 महीननि जो नंढड़ो आहे, त उनखे खणी अचोसि, जेको आहे ॾेखारे वञोसि रूबरू, ठीकु आहे साईं? महिरबानी। जी डॉक्टर साहब
1: बिल्कुलु, नंढड़े ॿार जे हवाले सां पहिरियां बि हिकिड़ो केस आहे त मां उहा ई ॻाल्हि कई त नंढड़े ॿार खे रूबरू जॾहिं ॾिसबो आहे त पोइ जेको आहे सो अंदाज़ो थींदो आहे। ज़रूरी न आहे त मलेरिया हुजे या को ॿियो हुजे, चेस्ट कंजेक्शन थी सघे थी, एनीमिया थी सके थी, रत की कमी थी सके थी, या जान में को बो इन्फेक्शन थी सके तो वो जैसे पेशेंट के रूबरू ऐसो तो अंदाजो थी सके। फिलहाल जैसे बुखार तेज़ है तो उनके सवाए पानी की पट्टी रखने की बो क्या ट्रीटमेंट ना देनी, भी कोशिश कजो तो पानी छाती से न अचे, सिर्फ़ मगज से जो है सो पानी की पट्टी रखनी हो।
0: डॉक्टर साहब अक्सर कर ये थी है तो मू कदें कदें चवन बस असो इत ही कम थी वे भाई वह होंगी है फर्स्ट एड। हाँ साइन जो भी मूड ये मना जो रेफरेंस दिनों तो मुझे फालज है पैरालाइज है, अल्लाह सही तक शिफा दी तान ही हलिया जो तान भी जो डॉक्टर साहब का इलाज कराया तो पैरालाइज वा केतरा जो पेशेंट माना ठीक थी वाया सो अदो चे तो कंडियारे भी वो आया हेदे भी वो भाई कंडियारो वो आए तो खानवान का जड़ो कंडियारो तड़ो मेहरापुर फैसल्टी आए न तो मेहरापुर अना जो समझा तो नजदीक हों या विचते ही खड़ी हो मसलो को बा ठीक है कोटड़ी कबीर का सीधो गज पो आए खानवान कोटड़ी कबीर मेहरापुर एडो को मुफासिलो आए को 10-12 किलोमीटर खड़ी हों 10-12 किलोमीटर खड़ी हों
1: बिल्कुल सही पे जो शिफा की गाल है एतमाद की गाल है।
0: हाँ सो साई के भी कर नंढड़ो आए उनके रूबरू डेखारे वो तो बेहतर थी एक बड़ी वही इलाज कराइन इंशाल्लाह ठीक थी बहरहाल मेन का असल में शायद गर्मी है गर्मी की शिद्दत है खड़ी उनके जो टेम्परेचर है वो मेंटेन करो है ये भी थे तो प्रोग्राम है से आज की गाल जी मेहरापुर एफएम 94 माफ कयो ता जो मौजू सवेर सा कटियो से मौजू के
1: आज से बिल्कुल गाल असा मौजू पंजे फारवन ते पे गाल है से फारवा जे को सो तमाम घणन बीमारिन ते जे को सो लगन ता जे मा फैटी लिवर जी गाल कई या रत जी कमी के किया है उन में जे को सो मादे जी बीमारिन में जे को सो काफी फायदेमंद है प्रोस्टेट ग्लैंड के जो वदी वने तो उन में काफी फायदेमंद है या के यूटीआई इन्फेक्शन थे तो गुर्दन जो इन्फेक्शन थे तो उन में काफी पेशाब में जलन है उन में फायदो दे थे वद में वद छा जो हन मौसम में खून में गर्मी पैदा थी वेंदी आहे खून में तपिश पैदा थी वेंदी आहे वधी वेंदी आहे जंहिंजे करे अवांजा हथ पेर बि सड़ण लॻंदा आहिनि अखियूं बि सड़ण लॻंदियूं आहिनि सो पूरो जिस्म जेको आहे सो सड़ंदो आहे उन में बि जेको आहे सो फारवा तमामु अक्सीर आहिनि अहिड़े तरीक़े सां उन कंडीशन में जिन खे वरी डायबिटिक आहे शुगर आहे जंहिंजी शुगर वधी वञे थी त उन्हनि जे लाइ बि फारवा असां जेको ॾिसंदा आहियूं त ईअं बि मानीअ सां गॾु जेको आहे सो फारवा खाई सघो था ऐं फारवनि जी जेकी जड़ हूंदी आहे उनजो पाउडर करे ऐं उहो खाइण सां बि शुगर जेको आहे सो तमामु घणी कंट्रोल में अची वेंदी आहे लेकिन फारवा जेको आहे सो को साइड इफेक्ट कोन्हे को फारवा शुगर जे मरीज़ जे लाइ बहितर आहिनि फारवा ब्लड प्रेशर जे मरीज़ जे लाइ बहितर फारवा मादे जे लाइ मरीज़ जे लाइ बहितर आहिनि फारवा जिगर जे मरीज़ जे लाइ बहितर आहिनि त फारवा दिमाग़ खे ताक़त ॾियनि था त फारवा जिस्म खे ताक़त ॾिए थो फारवा रतु वधाए थो फारवनि सां एसाबी कमज़ोरी ख़तमु थिए थी त बजाए जो तव्हां ॿिया टॉनिक्स खाओ मल्टी विटामिन खाओ ड्रिप्स हणायो हिन जेकॾहिं मौसम में अवां फारवा इस्तेमालु करियो तव्हां मां सम्झां थो 99% तव्हां बिल्कुलु सिहतमंद रहंदो।
0: प्रोग्राम है सेहत की गाल जी मेहरापुर एफ एम 94 जो आवाज़ तवान की समायत में पहुंचे पो 0301-96-8151 असो लाइव कॉल जो नंबर है कदें भी अवे मायूस ना थियणो सिंध जो मशहूर मारूफ डॉक्टर मंजूर हुसैन मेमण साहब असो स्टूडियो में मौजूद जे मुख्तलिफ़ बीमारियों बाबत जान दई रहा कराची इस्लामाबाद जो मशहूर मारूफ डॉक्टर है डॉक्टर साहब RHMB इस्लामाबाद होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन आहिनि गुर्दे में पथरी आहे पिते में पथरी आहे कॾहिं बि अव्हांखे मायूस न आहे थियणो मसान जी पथरी आहे हुनजो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कयो वञे थो संदनि जोड़नि गोॾनि जो सूरु नक कन गलो पुराणो नज़लो निछो मथे जो सूरु अधु मथे जो सूरु नज़र जी कमज़ोरी कन जो वहणु कन जो सूरु घटि ॿुधण में अचणु शुगर ब्लड प्रेशर दिलि जा मर्ज़ फाल जी खंघि टीबी मादे जो सूरु मादे जी अल्सर त्री जो वधणु जिगर हेपाटाइटिस बी सी गुर्दनि जो इन्फेक्शन उन्हनि सभिनी बीमारियुनि जो कामयाबु इलाज कयो वञे थो या जिन जो कदु नथो वधे पियो जेके ॿार आहिनि उन्हनि जो कदु न आहे वधंदो उनजो बि इलाजु मौजूदु आहे जिन जो वज़न वधी वियो आहे उनजो बि इलाजु मौजूदु आहे प्रोग्राम आहे सिहत जी ॻाल्हि 0301-96-8151 0301-96-8151 असांजो लाइव कॉल जो नंबर आहे जेके दोस्त फेसबुक ज़रिए असां सां गॾु आहिनि उन्हनि खे बि ख़ुशि आमदी चऊं था तमामु बहितरीन दोस्त आहिनि मौज़ ॿुधंदड़ आहिनि जेके असां सां गॾु हूंदा आहिनि हमेशह ऐं अव्हांखे ॿुधाईंदा हलूं तव्हां कंहिं बि बीमारी बाबति डॉक्टर साहिब खां पुछी सघो था 0301-96-8151 ते प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर एफ एम 94 तां वञी ख़िदमत में लाइव पेश कयो पियो वञे अव्हांजो पंहिंजो मेज़बान हाकिम अली जिस्कानी अवां सां गॾु आहे प्रोग्राम सिहत जी گال میں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب. ڈاکٹر صاحب خاص طور سے گرمی کا جی گرمی جو بچا ایکڑو بدھایو ان کا علاوہ بیوں کیڑی شیوں گرمی میں استعمال کرن گھرجن اسا کے.
1: بالکل گرمی میں جو سو زیادہ سے زیادہ پانی استعمال ضرور کرن گھرجے جو پانی انسان جی جو سو تمام ضرورت ہے جسم میں جدے بھی ان گرمی میں ڈسند تو پسینو نکلد ہے تو جسم ڈیہائیڈریٹ تھی ویسے ہے. میں اگن پروگرامن میں بھی یہی گال کئی تو ان کے کرے جو سو پانی تمام ضروری ہے جترو تھی سکے تا پانی جو سو تمام گھنو استعمال کرو ایترو پانی استعمال کرو جو یہ نہ اواں کے اونج لگے اواں پانی پیو تو اونج جو انتظار نہ کیو اواں جو سو پانی جو سو ود میں ود جو سو استعمال کر سکو جو سو ان کے علاوہ جے جی گال کئی پانی جی ان کا کچی لسی کرے پیو وہ اواں کے فائدہ دیندی لیمو پانی کرے پیو لیمو پانی اواں کے فائدہ دیندی اسپنگر جی دوہی ان موسم میں جو سو پینے کو جی تاس تاں جی ختم تھیندی جے کی خشکی وغیرہ لگدی آلو بخارا جو فریش آلو بخارو اچے تو وہ تمام بہتر ہے یا جو خشک آلو بخارو ملد ہے وہ اواں کے جو سو ان گرمی میں جو سو تاس ماری ہے جو مادے کے لیے اکسیر ہے جگر کے لیے اکسیر ہے فاروا میں پہرا بدایا تو فاروا جو شربت فاروا اواں کے لیے اکسیر ہے ونگو جو سو جی کوکمبر بھی چند ہیں تو وہ بھی تمام جو سو اکسیر ہے بہتر ہے وہ استعمال کر سکو تھا مٹھائی جو شربت وہ جو سو تمام ان میں اکسیر ہے تمام بہتر ہے تھدیوں بھاجیوں استعمال کر بجائے جو تم گوشت استعمال کیا تھا یا اڑی کے گرم یا جے برگر وغیرہ یہ شیئر استعمال کرتا ان کا سائی توری ایک تمام تھدی بھاجی ہے تمام بہتر ہے ان میں 90% پانی ہوں ایکڑی تھدی بھاجن میں جو سو مشہور ہے ان کے کرے سائی توری کھان سا اواں کے بوجھ محسوس کو اواں کے جو سو یعنی گرمائش محسوس کو ان کے کرے جو سو ہلکی سو سبزیاں ہوں وہ استعمال کر سکو تھا ان کا ڈی میں ان گرمی میں ٹے چار دفعہ ویجن گھرجے تھتھا جو سو لائٹ کپڑا نرم کپڑا جو سو کاٹن جا یا اڑے قسم جا جے لون ہے وہ تھدی جو سو رہی ہے یہ تھدا کپڑا اواں کے تھدے کلر میں لائٹ کلر میں پڑھ گھر تیز کلر والا کپڑا یا جے تھلا کپڑا ہوں ان موسم میں پڑھنے سے اواں کے ودھیک گرمی پیدا تھی اڑے طریقے سے ان موسم میں احتیاط کیا تو جو سو بغیر کن کم کے باہر ہرو برو جو سو اواں نہ نکرو ننڈڑ بارن جو خاص خیال کیا متھو ڈھکے جو سو نکرو کیپ جو استعمال کیا سن گلاسز جو استعمال کیا یہ تو ایکڑی عام ایک لوکل کامن شیئن جے ہر انسان کے جو ہے سو خبر پڑھ گرجے وڈو کریڈٹ یہ اسانے ایف ایم ریڈیو کے ہے تو ان پروگرام کے توسس کا جترو تھی سکتا ہے تو ہاں یہ جو سو اویئرنیس عوام تھی پہنچائی ہوں ان کے کرے اصا چاہیے تو اصل پروگرام جو ہے سو اویئرنیس کے لیے ہے چاہے ظاہر ایکڑی بیماری کے کرے ہوجائے یا کئی نسخن کے کرے ہوجائے یا چاہے کچھ احتیاطی تدابیر کے کرے ہوجائے ان کے کرے پانچ صحت جو صحت ایک انمول ہے اللہ تعالیٰ کی ایکڑی امانت ہے اللہ تعالیٰ کے ڈنل ایکڑو تحفہ ہے ان جو ود میں ود خیال کرن گھرجے بیماری ایکڑی جی قدرت کے طرفا کا لگنی ہے وہ لگی وجے تھی لیکن ان کے بیماری تھی وجے تو ان جو علاج کرنا سنت ہے ان کے مینٹین کرن اساں جو کم ہے اڑے طریقے سے دعاؤں میں ضرور یاد رکھا کرو جو ہے سو جی بے اولاد ہیں انہیں لائے ضرور دعا کرنا
0: تمام گھڑی مہربانی ڈاکٹر صاحب تاکہ پانچ قیمتی وقت دنوں وقت بھی اجازت نہ پہ دے دوستن کے بدائیں ہلوں تو اسان اسٹوڈیو میں موجود سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ پروفیسر ڈاکٹر منظور حسین محمود صاحب جو 30 سالہ تجربہ رکھندڑ ہیں ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں پانچ قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اندہ 03018 9851 ڈاکٹر صاحب جو نمبر ہے اواں کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن اواں کے کدیں بھی مایوس نہ تھو گردے میں پتھری آ پتے میں پتھری آ مسان کی پتھری آ گلے جا گدود ودھیل ہیں پائلس ہیں ان جو بغیر آپریشن کے کامیاب علاج کیا وجے تو سندن جو سور ہے جوڑن جو سور ہے گوڈن جو سور ہے نک کن گلو پرانو نزلو ہے نچھو متھے جو سور اد متھے جو سور ہے نظر کی کمزوری آ ان سب بیمارن جو کامیاب علاج کیا وجے تو شوگر ہے بلڈ پریشر دل جا مرض ہیں فالج پیرالائز جن کی مثال سائن جو مجھے پان کے پیرالائز ہے اللہ سی تاکہ شفا دینو ڈاکٹر صاحب ہلیا جو علاج موجود ہے کھنگ ہے ٹی بی ہے مادے جو سور ہے مادے جی السر ایچ پائل جن جو پازیٹو اچے تو تری جو ودھن ہے جگر جن کی تری ودی وجے تھی مادے جو جن کے سور ہے या इन जिगर जो बीमारियूं आहिनि, हेपाटाइटिस बी आहे, सी आहे, गुर्दनि जो इन्फेक्शन आहे, चेहरे जो रंग वांगुरु सावरो थी वियो आहे, चेहरे जी ख़ारिश आहे, फट फुरड़ियूं, ॿारनि में कद नथो वधे, औरतुनि में वज़न नथो वधे, या जिन औरतुनि जो वज़न वधी वञे थो, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाब इलाजु कंदा आहिनि। हर अरबा, ख़मीस, जुमो, छंछरु, आचर ऐं सूमर ते डॉक्टर साहिबु जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। जॾहिं बि असीं इहो ॿुधाईंदासीं त हर जुमो, छंछर ऐं आचर यानी हफ़्ते जा टे ॾींहं चेकअप फीस बिल्कुलु फ्री आहे, बिल्कुलु मुफ़्त आहे। यादि रखंदा अव्हांखे दवा स्टोर तां वठणी पवंदी। काफ़ी दोस्त चवंदा आहिनि साईं तव्हां फ्री जी ॻाल्हि खे भई कंपनी डॉक्टर साहिबु जेकी चेकअप फीस आहे उहा बर्दाश्त कंदी आहे, जेकी जर्मन जी फ्रेंचाइज़ आहे उहे जर्मनी वारा डॉक्टर साहिब जी फीस अव्हांजे तरफ़ां डॉक्टर साहिब खे पेड कंदा आहिनि, जंहिंजो डॉक्टर साहिब जे लाइ फ्री रखी वई आहे। बाक़ी अव्हांखे दवा ज़रूरु वठणी पवंदी, उहा पंहिंजे पैसनि सां वठंदा, इहो अव्हांखे ज़रूरु असीं नोट कराईंदासीं। उन ते अॼोको प्रोग्राम बि जो वक़्तु बि पहुचे थो पंहिंजी पुॼाणी ते, जॾहिं बि दुआउनि जे लाइ हथु खणो, असांखे पंहिंजे दुआउनि में ज़रूरु यादि रखिजो, ख़ुशि हुजो, आबाद हुजो, साथ सलामत ऐं सिंध सलामत।